0: अक्सर माण्हुनि जो सवाल हूंदो असांखे, साईं पोलियो जी वैक्सीन 10 सालनि ताईं छो थी ॾिनी वञे? त जेको आहे सो असां वटि जेके ॿार आहिनि अक्सर कमज़ोर आहिनि, उन में इम्यूनिटी तमामु घटि हूंदी आहे, हाई रिस्क हूंदा आहिनि। उन खां अलावा असांजी एरिया हाई रिस्क आहे, ओवरऑल पूरो सूबो, पूरो पाकिस्तान। तंहिंजे करे तव्हांखे वैक्सीन जे लाइ उमिरि जी हद कोन्हे, कंहिं बि जॻह ते वैक्सीन, कंहिं बि उमिरि ते पोलियो लॻी सघे थो, कंहिं उमिरि ते वैक्सीन करे सघे थी, पर रेशो वधीक 10 सालनि खां घटि आहे। तंहिंजे करे असांजो रिक्वेस्ट आहे त सभिनी खे बूस्टर डोज़ लॻाए।
1: زندگی گزاریو اعتماد سان قرآن کے سمجھی بدھندا رہو ڈاکٹر فرحت ہاشمی جو پروگرام تعلیم القرآن روزانو صبح 9:05 تے صرف جی ایف ایم 88 نیٹ ورک تے
2: سونا سے ہے کامیابی اسکیم کے تحت سونا کی جدید اور زیادہ افادیت والی کھادیں کمپنی کے مقررہ ڈیلر یا سونا سینٹر سے خریدیں بیگ میں موجود کارڈ کو اسکریچ کریں اور اضافی پیداوار کے ساتھ پائیں بے شمار قیمتی انعامات
1: ہر پہر زندگی کی لہر جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز

एजेंसीअ जा 19 सवाल। सिंध जे 45 टीएमसी में सूबाई ऐं वफ़ाकी आफ़ीसरनि खे म्यूनिसिपल कमिश्नर मुक़ररु करण जूं तयारियूं। तखर जेल मां क़ैदी फरार, सवा साल बाद रिपोर्ट पधिरी। डिप्टी सुप्रिटेंडेंट सूधो 5 अहलकार जबरी रिटायर्ड, 4 बरतरफ़। गुड्स ट्रांसपोर्टरनि जी हड़ताल 8 ॾींहं में दाख़िल, अॼु सरकार सां हिकु हिकाणीअ वारियूं ॻाल्हियूं। स्पेशल रिपोर्ट में अवां ॿुधी सघंदा, तालीम खाते जा तदबर खां ख़ाली फ़ैसिला, सहूलतुनि बदिरां स्कूलनि जा ॾिघा वक़्त। सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह सीड़पकारी खाते खे हिदायत कई आहे त हू शहीद बेनज़ीर भुट्टो जे विज़न मुताबिक़ केटी बंदर जे तरक़ीअ जे लाइ जामिया पब्लिक प्राइवेट पार्टनरशिप मॉडल तयारु करे। वॾे वज़ीर चयो त केटी बंदर खे जदीद ऊन्हे समुंड जी पोर्ट, डीप सी पोर्ट ऐं हिकु मरबूत इक़्तिसादी कॉरीडोर ते ॿधल वॾे बहरी ऐं इक़्तिसादी तरक़ीअ जे मनसूबे में तब्दील कयो वञे। हुन चयो त आउं केटी बंदर जे लाइ हिकु जामिया ऐं क़ाबिले अमल पीपी मॉडल जी तजवीज़ चाहियां थो। मनसूबो सूबाई बजट में बयानु कयल विज़न जे मुताबिक़ तयारु कयो वञे, जेको सिंध खे ख़िते जे हिकु अहम बहरी लॉजिस्टिक्स, सनती ऐं एनर्जी हब तौरु बीहारे। वॾे वज़ीर लाॻापियल ख़ातनि खे हिदायत कई आहे त उहे तफ़सीली प्लानिंग कनि, पोर्ट इंफ्रास्ट्रक्चर, सनती तरक़ी, लॉजिस्टिक्स, माहिगीरी, एनर्जी सहूलतुनि ऐं सिहत सां लाॻापियल सीड़पकारी खे शामिल करे मरहलेवार तरक़ियाती حکمت عملی پیش کن۔ ہن عملدارن کے ہدایت کی ہے تو کیٹی بندر کے مستقبل جے انرجی گیٹ وے طور ترقی دینے جا پلان پن شامل کیا ونجن۔ تجویز میں آر ایل این جی، ایل این جی ایل پی جی درآمدی سہولت سے گڈ بیا اسٹریٹجک انرجی انفراسٹرکچر قائم کرنے سے شامل ہیں۔ ایک فیزیبلٹی اسٹڈی اگ میں تجویز کیل ترقی کے لیے تقریباً 4000 ایکڑ زمین کی سجاڑپ کر چکی ہے۔ مراد شاہ مددگار انفراسٹرکچر کے تفصیلی پلاننگ جو پن جن میں روڈ، ریل اور بحری رابطہ شامل ہیں۔ مراد علی شاہ چھ انہی کی ترقی سے نہ صرف کراچی پورٹ دبا گھٹبو پر پاکستان کے بحری گنجائش میں بھی اضافہ ہو۔ ماہی گیری کی برآمدات کے ہتھی ملتی، توانائی جی سیکیورٹی مضبوط تھی، صنعت کاری کے ہتھی ملتی، روزگار جا وڈا موقع پیدا تھیندا۔ ان سیڑپکاری کھاتے کی ہدایت کئی تو وہ ہے کہ تفصیلی پی پی پی تجویز تیار کرے، امکانی سیڑپکاری ترقیاتی بھائی والے کی سجاڑپ کرے، جلد کا جلد ایک جامعہ عمل درآمد پلان پیش کرے تو جی منصوبے کے صوبائی بجٹ میں کئل وائدن کے مطابق اگتے ودائے سکجے۔ نیشنل سائبر کرائم انویسٹیگیشن ایجنسی قومی عوامی تحریک کے سربراہ ایاز لطیف پلیچو کے سوال نامہ امڑ چڑیا، جن میں مجموعی طور 19 سوال پوچھا ویا، جدید 24 کلاکن اندر جواب دینے کی ہدایت کئی وئی ہے۔ سوال نامے میں پوچھو ویا ہے تو جانائل سوشل میڈیا گفتگو جو مقصد موضوع ہو، تاج تقریر جو مقصد سندھ میں کئی مخصوص گروہ یا برادری میں خوف، بے چینی، دشمنی یا تکرار پیدا کرن ہو، جی ہاں تو وضاحت کرو۔ تاج تقریر میں چھو تو ہو فساد یا انتشار پیدا کرن چاہن تھا، انہی بیان ماں تہاں جی چھا مراد ہوئی، تہاں کہیں نہ اشارو کرے رہا ہوا، ائیں کیڑی مخصوص حالت ان یا معلومات جے بنیاد تے تہاں او بیان دینو۔ تہاں پانی تقریر میں الزام لگایو تو 1947 کا اج تائیں سندھ سا فراڈ کیو ویو ہے، تہاں کیڑن مخصوص واقعن یا قدم نہ اشارو کرے رہا ہوا، انہن مبینہ واقعن یا قدم جی ذمہ وار تہاں کین کے سمجھو تھا، ائیں تہاں جے ہن بیان جے بنیاد کیڑا ثبوت یا معلومات ہوئی، ان تقریب کے اہتمام کن کیا ہو، تاں کے خطاب کرنے کی دعوت کن دینی ہوئی، چھا تاں وہ تقریر پان تیار کی ہوئی، جے کدھن نہ تو وہ تقریر یا ان جو مواد کن تیار کیا یا فراہم کیا، چھا ریکارڈ تھل تقریر میں شامل بیان تاں ہی دینا ہوا، چھا تاں تصدیق کریو تھا تو ویڈیو آڈیو ریکارڈنگ بنا کن تبدیلی یا ردو بدل جے تاں جے تقریر جی صحیح عکاسی کرے تھی، چھا ان سوشل میڈیا اکاؤنٹس سان تاں جی رسائی ان تے تاں جو کنٹرول ہے، وہ مواد کدھیں کیڑے ڈیوائس تا کیڑے ہند تا اپلوڈ کیا ہو، چھا بعد میں تاں وہ مواد کن بے اکاؤنٹ یا پلیٹ فارم ذریعے شیئر، ریپوسٹ، فارورڈ یا پروموٹ کیا، چھا مواد اپلوڈ یا شیئر کرن وقت تاں کو کیپشن، ہیش ٹیگ، تبصرو یا بیو متن شامل کیا ہو، چھا تاں جے تقریر جو مقصد کن خاص سرگرمی جی حوصلہ افزائی کرن، ان کی حمایت کرن، مانن کے انہی کے لیے بھڑکائن یا ان تے اثر انداز تھن ہو، چھا تاں کے تقریر کے مواد بابت کن بے شخص یا تنظیم طرفاں کے ہدایتوں یا ہدایت نامہ ملیا ہوا،
छा तकरीर उन जे अशात या सोशल मीडिया ते उन जे फैलाव बाबत तव्हां वधीक कुझु बयान करणु चाहियो था, छा तव्हां वटि कंहिं ॿिए मुल्क जी शहरियत या क़ौमियत आहे? जेकॾहिं हा त महिरबानी करे उन जा तफ़सील फ़राहम करियो। सिंध जे 45 टाउन म्यूनिसिपल कॉर्पोरेशन्स में म्यूनिसिपल कमिश्नर जी मुक़ररी जे लाइ सूबाई ऐं वफ़ाक़ी आफ़िस रंगे आणण ते ग़ौर। TMCs में सूबाई ऐं वफ़ाक़ी ब्यूरोक्रेसीअ जे 17 ग्रेड जे आफ़िसरनि जे मुक़ररु लाइ मुख़्तस थियल 10% कोटा वधाइण ते ग़ौर शुरू। मकानी खाते कमु करणु शुरू करे छॾियो। उन हवाले सां मिलियल ॼाण मूजिबि मकानी खाते सिंध जे 45 टाउन म्यूनिसिपल कॉर्पोरेशन्स में म्यूनिसिपल कमिश्नर जी मुक़ररी जे लाइ सिंध काउंसिल यूनिफाइड ग्रेड SCUG आफ़िसरनि खे साइड लाइन करणु ऐं सूबाई सर्विस एक्स PCS ग्रुप में सूबाई मैनेजमेंट सर्विस PMS ऐं वफ़ाक मां ईंदड़ कामोरनि जे लाइ मुख़्तस 10% कोटा खे वधाइण ते ग़ौर शुरू करे छॾियो आहे। ज़रियनि मूजिबि मकानी खाते जे अख़्तियारनि पारां अहिड़ियूं तजवीज़ूं पिणु तयारु कयूं वियूं आहिनि, जेकी मुकमल तयारीअ सां सर्विस एंड जनरल एडमिनिस्ट्रेशन खाते जे अख़्तियारनि खां उमाइण बाद कोटा वधाइण जो मामिलो असेंबली में खयो वेंदो। ज़रियनि मूजिबि म्यूनिसिपल कॉर्पोरेशन्स में माली मामलनि जा मुख़्तलिफ़ वक़्तनि ते स्कैंडल साम्हूं अचण खां पोइ SCUG ग्रुप जे आफ़िसरनि खे साइड लाइन करे सूबाई ऐं वफ़ाक़ी सर्विस जे आफ़िसरनि खे म्यूनिसिपल कमिश्नर तौरु मुक़ररु करण वारो फार्मूला अमल हेठि आंदो पियो वञे। हिन वक़्तु सिंध में वफ़ाक़ी ऐं सूबाई सर्विस जा रुॻो 2 आफ़िसर कराची में म्यूनिसिपल कमिश्नरनि तौरु मुक़ररु थियल आहिनि। सिंध हाई कोर्ट जी सूबाई सिलेक्शन कमेटी 13 डिस्ट्रिक्ट एंड सेशन जजनि जी 21 ग्रेड में तरक्कीअ जी मंज़ूरी ॾेई छॾी। उन्हनि रसमी कानून वारे खाते पारां जारी नोटिफिकेशन मूजिबि गुलाम रुस्ता मेतलो, ज़ेबा खटक, शमसुद्दीन जुणेजो, नियाज़ हुसैन, हफीज़ुर रहमान, अब्दुल सतार सुमरो, इलमुद्दीन अब्दुल हकीम, अमजद सुमरो, अल्ताफ़ हुसैन दायो, सोराब बिरोही, शाहिद अली मेमण ऐं मोहम्मद जहांगीर खान खे तरक़ी मिली। 15 महीना अॻु सखर सेंट्रल जेल मां कचे क़ैदी अमजद कोराई जे फरार थियण वारे मामिलो 25 साल खां पोइ इंक्वायरी रिपोर्ट पधरी। डिप्टी जेल सुप्रिटेंडेंट ऐं असिस्टेंट जेल सुप्रिटेंडेंट समेत 5 अहलकार जबरी रिटायर्ड। ASI ऐं 3 अहलकार बरतरफ़। जेल सुप्रिटेंडेंट समेत 3 अहलकारनि जी 5-5 सालनि जी इंक्रीमेंट ख़तमु कई वई। जबरी रिटायर्ड अहलकारनि में डिप्टी जेल सुप्रिटेंडेंट आसिफ कोराई, असिस्टेंट सुप्रिटेंडेंट महदी रज़ा वसाण, पुलिस कॉन्स्टेबल ख़ालिद रुक, आज़म जुनेजो ऐं मोहम्मद अली चन्ना शामिल आहिनि। जॾहिं तरफ़ अहलकारनि में ASI अतहर मलण, पुलिस कॉन्स्टेबल कमालदीन चाचड़, सुधीर मलण ऐं ईमान अली मेतलो शामिल आहिनि। जेल सुप्रिटेंडेंट ज़ुल्फ़कार आगा, पुलिस कॉन्स्टेबल वहीद खासकेली ऐं भीषम खासकेली जी 5-5 सालनि जी इंक्रीमेंट ख़तमु कई वई आहे। गुज़िरियल साल 9 मई ते सिक्योरिटी 4 मां कचो क़ैदी अमजद कोराई जेल जी भितटपी फरार थी वियो हो। गुड्स ट्रांसपोर्टरनि जी हड़ताल 8 ॾींहं में दाख़िल। अॼु गवर्नर हाउस में हुकूमत ऐं ट्रांसपोर्टरनि विच में अहम ॻाल्हियूं थींदियूं। उन रस्म में आल पाकिस्तान गुड्स ट्रांसपोर्ट इतिहाद जे सदर मलक शहज़ाद अवाण चयो आहे त मुल्क में गुड्स ट्रांसपोर्टरनि जे पुरमन मुल्कगीर हड़ताल जे ख़ात्मे जे लाइ अॼु गवर्नर हाउस कराची में वफ़ाक, पंजाब ऐं सिंध हुकूमतुनि जे नुमाइंदनि सां अहम ॻाल्हियूं थींदियूं। वफ़ाक़ी वज़ीर अब्दुल अलीम ख़ान ऐं पंजाब जे सूबाई वज़ीर बिलाल अकबर ॻाल्हियुनि लाइ कराचीअ पहुचंदा। पंहिंजे वीडियो बयान में हुन चयो त गुड्स ट्रांसपोर्टरनि जे पुरमन मुल्कगीर हड़ताल खे 8 ॾींहं गुज़री चुका आहिनि। मुल्क जा ट्रांसपोर्टर पंहिंजे मुतालबनि जी मंताज लाइ एहतजाज ते आहिनि। हड़ताल सबबि मुल्क अंदरि माल बरदार ट्रांसपोर्टर जी सरगर्मियुनि ते असर पइजी रहियो आहे। हुन चयो त उमेद आहे त अॼु हुकूमत ऐं ट्रांसपोर्टरनि विच में थींदड़ ॻाल्हियुनि ज़रिए मसइलनि जो हल निकिरंदो ऐं मुल्क में बंदि पियल ट्रांसपोर्ट जो फीथो ॿीहर हलणु शुरू थी वेंदो। हुन चयो त ट्रांसपोर्टरनि जा मुतालबा तस्लीम थियण ताईं पुरमन मुल्कगीर हड़ताल ख़तमु न कई वेंदी। उन ट्रांसपोर्टरनि खे अपील कई आहे त एहतजाज दौरान पुरअमन रहनि ऐं सब्र खां कमु वठनि। होॾां गाॾियुनि जी अच वञ बंदि थियण सबबि किरोड़े रुपियनि जो सामान जी रसद मुतासिर थी वई आहे। हड़ताल जा आम वाइपी जी शयुनि जे अघनि ते बि असर पवण लॻा आहिनि। कराचीअ में कणक 2-2.5 रुपया फी किलो महांगी थियण जो ख़दशो। भाॼियुनि ऐं मेवनि सूदो ॿियनि शयुनि जी रसद मुतासिर थियण जे नतीजे में अघु वधण जो पिणु ख़तरो वधी वियो आहे।